हे करतार, धानक हो गया। धानक जो शमशान घाट विच बैठ के उड़ीक कर देने, कदों कोई लाश आवे, कफन मिले, भांडे मिलन, पैसे मिलन, कदों कोई लाश आवे, साडियां लकड़ियां बिकन, कदों लाश आवे, सानू मेहनताना मिले, साजो समग्री मिले, जिस दी उपजीव का, जिस दी रोजी, जिस दी उड़ीक किसी दी मौत ते खड़ी है, और जो सवेरे तो लेके शाम तक, रात तक इसे उड़ीक च रवे, कोई मुर्दा आवे, कोई मुर्दा आवे, कोई मुर्दा आवे, ऐसे मनुख दी रूह भी मुर्दा हो जाती है, ऐसे मनुख दा इखलाक भी मुर्दा हो जाता है, ऐसे मनुख का आचरण भी मुर्दा हो जाता है। शेख सादी ने एक बड़ी सुंदर कविता, शायरी गुलिस्तान विच कीती है। फरमान है उन्हां दा, गर इंसाफ पुरसी बद अख्तर कस अस्त, मैथो इंसाफ दी गल पुछो, बद बख्त कौन है, बद किस्मत कौन है, कि दर राह तश रंज दीगर कस अस्त, जिस दी राहत दूजिया दी रंज ते खड़ी है, जिस दियां खुशियां दूजिया दे रोने ते खड़िया ने, जो दूजिया दी बर्बादी विचों आबादी लभदा है, जो दूजियां दी मौत विचों जिंदगी लभदा है, जो दूजियां दे नुकसान विचों नफा लभदा है, जो दूजियां दी बेइज्जती विचों इज्जत लभदा है, जो दूजियां दे रोने विचों हासे लभदा है, इते बड़ा बदबख्त, बड़ा बदबख्त, सारा दिन ए उड़ीक होवे, ए सोचनी होवे, मरे किसे घर विच कोई मनुख, मौत होवे किसे दी, खत्म होवे कोई, लाश आवे, मैनू कपड़े मिलन, मैनू साजो समिकरी मिले, मैनू धन मिले, इस तरह दी सोचनी इखलाक दा पतन कर देंदी है। ठीक है, अगर ये पेशा है, धंधा है किसे दा, पर सोचनी विच ना ले आवे, उपजीव का प्रभु ते सुटे, सेवा दे रूप विच करे, सोचे परमात्मा दी तरफों यही मेरी ड्यूटी लगी है, तो ये सारी सेवा करदे होया उदी उपजीविका ते चलेगी, पर उसका इखलाकी पतन नहीं होगा, उदी मनोवृत्ति थल्ले नहीं जाएगी। पर ओही सर्व धानक नहीं जो शमशान घाट विच बैठ के सारा दिन मुर्दियां दी उड़ीक करदा है, ते किसे घर विच मौत होवे इसकी उड़ीक करता है, नहीं, सारा संसार ही लोभियां ने शमशान घाट बना के रख देता है, और खुद बैठा है धानक दी तरह, कोई मरे मैनू कुछ मिले, कोई तबाह होवे मैनू कुछ मिले, मैनू कुछ मिलना चाहिदा है, हुंदा है दूजा तबाह ते होवे, मेरे पल्ले कुछ पैना चाहिदा है, खोया जांदा सब दा ते खोया जान दे। इस तरह हर मनुख धानक बन गया, और हर मनुख ने संसार नू शमशान घाट बना के रख दिता। धन गुरु नानक देव जी महाराज ने इस नू इस ढंग नाल भी बयान किया है, एक स्वान दोए स्वानी नाल, भलके भौंके सदा बयान। एक कुत्ता, दो कुतियां, मनुख जैसे सवेरे उठता है इहदे नाल उठ बैठदियां ने। भौंकदा है कुत्ता,
ਭੌਂਕਦੀਆਂ ਨੇ ਇਹ ਕੁੱਤੀਆਂ। ਰਾਤ ਨੂੰ ਜਦ ਸੌਂ ਜਾਂਦਾ ਹੈ ਵਕਤੀ ਤੌਰ ਤੇ ਇਹ ਕੁੱਤਾ ਤੇ ਕੁੱਤੀਆਂ ਸ਼ਾਂਤ ਆਉਂਦੀਆਂ ਨੇ ਪਰ ਹੁੰਦੀਆਂ ਇਸ ਦੇ ਕੋਲ ਨੇ। ਜੈਸੇ ਸਵੇਰੇ ਉੱਠਦਾ ਹੈ ਕੁੱਤਾ ਵੀ ਉੱਠ ਬੈਠਾ, ਕੁੱਤੀਆਂ ਵੀ ਉੱਠ ਬੈਠੀਆਂ, ਜ਼ੋਰ ਦਾ ਭੌਂਕਣਾ ਆਰੰਭ ਕਰ ਦਿੱਤਾ। ਇਸ ਭੌਂਕਣ ਵਿੱਚ ਮਨੁੱਖ ਇਤਨਾ ਬੇਜ਼ਾਰ ਹੁੰਦਾ ਹੈ, ਮਜਾ ਲਏ ਦੀ ਜ਼ਬਾਨ ਤੋਂ ਵਾਹਿਗੁਰੂ ਨਿਕਲੇ, ਰਾਮ ਨਿਕਲੇ, ਅੱਲਾ ਨਿਕਲੇ, ਮਜਾ ਲਏ ਜਪਜੀ ਸਾਹਿਬ ਪੜ੍ਹੇ, ਇਹ ਮੰਦਰ ਦੀ ਸੁਰਤ ਲਵੇ ਗੀਤਾ ਪੜ੍ਹੇ, ਜਾਂ ਇਹ ਨਮਾਜ਼ ਪੜ੍ਹੇ ਤੇ ਕੁਰਾਨ ਦੀ ਤਲਾਵਤ ਕਰੇ, ਨਹੀਂ, ਮੁਸ਼ਕਿਲ ਹੈ। ਕੌਣ ਹੈ ਕੁੱਤਾ? ਲੋਭ। ਕੌਣ ਨੇ ਦੋ ਕੁੱਤੀਆਂ? ਆਸਾ ਤੇ ਤ੍ਰਿਸ਼ਨਾ। ਥੋੜਾ ਜਿਹਾ ਲੋਭ ਕੁੱਤਾ ਚੁੱਪ ਹੁੰਦਾ ਹੈ, ਆਸਾ ਤੇ ਤ੍ਰਿਸ਼ਨਾ, ਤ੍ਰਿਸ਼ਨਾ ਜੋ ਮਿਲ ਗਿਆ ਉਸਦੀ ਤ੍ਰਿਪਤੀ ਨਹੀਂ, ਤ੍ਰਿਸ਼ਨਾ ਤੇ ਆਸਾ, ਇਹ ਦੋਵੇਂ ਇਤਨੀਆਂ ਜ਼ੋਰ ਦੀਆਂ ਭੌਂਕਦੀਆਂ ਨੇ ਕਿ ਵਕਤੀ ਤੌਰ ਤੇ ਚੁੱਪ ਕੀਤੇ ਉਸ ਕੁੱਤੇ ਨੂੰ, ਉਸ ਲੋਭ ਨੂੰ ਨਾਲ ਭੌਂਕਣਾ ਪੈਂਦਾ ਔਰ ਪੂਰੀ ਉੱਚੀ ਆਵਾਜ਼ ਵਿੱਚ ਭੌਂਕਣਾ ਪੈਂਦਾ ਹੈ। ਤੇ ਜਦ ਲੋਭ ਐਸਾ ਭੌਂਕਣਾ ਸ਼ੁਰੂ ਕਰੇ, ਆਸਾ ਤੇ ਤ੍ਰਿਸ਼ਨਾ ਵੀ ਭੌਂਕਣ, ਇਹ ਕੱਲਾ ਮਨੁੱਖ ਕੀ ਕਰੇ? ਇਹ ਫਿਰ ਕੀ ਕਰਦਾ? ਧੰਨ ਗੁਰੂ ਨਾਨਕ ਦੇਵ ਜੀ ਮਹਾਰਾਜ ਦਾ ਫਰਮਾਨ, ਕੂੜ ਛੋਰਾ ਮੁੱਠਾ ਮੁਰਦਾਰ, ਝੂਠ ਦੇ ਛੁਰੇ ਨਾਲ ਮੁਰਦਾਰ ਨੂੰ ਜ਼ਬਾ ਕਰਦਾ ਹੈ। ਮੁਰਦਾਰ ਔਰ ਝੂਠ ਦਾ ਛੁਰਾ, ਪ੍ਰਥਮ ਤੇ ਸਮਝਾਂਗੇ, ਜਾਣਨਾ ਚਾਹਾਂਗੇ ਮੁਰਦਾਰ ਕੀ ਹੈ। ਮੁਰਦਾਰ ਗੁਰੂ ਨਾਨਕ ਖੁਲਾਸਾ ਕਰਦੇ ਨੇ, ਬਾਣੀ ਦੀ ਵਿਆਖਿਆ ਬਾਣੀ ਕਰਦੀ ਹੈ, ਹੱਕ ਪਰਾਇਆ ਨਾਨਕਾ ਉਸ ਸੂਰ ਉਸ ਗਾਏ, ਗੁਰ ਪੀਰ ਹਮਾ ਤਾਂ ਭਰੇ ਜਾਂ ਮੁਰਦਾਰ ਨ ਖਾਏ। ਭਰਾਇਆ ਹੱਕ, ਬਸ ਇਹੀ ਮੁਰਦਾਰ ਹੈ। ਅਗਰ ਹਿੰਦੂ ਹੈ ਤੋ ਗਊ ਖਾ ਰਿਹਾ ਹੈ ਔਰ ਮੁਰਦਾ ਗਊ, ਮੁਸਲਿਮ ਹੈ ਤੋ ਸੂਰ ਖਾ ਰਿਹਾ ਹੈ ਮੁਰਦਾ ਸੂਰ, ਮਰਿਆ ਹੋਇਆ ਸੂਰ। ਪਰਾਇਆ ਹੱਕ ਇਹ ਤੇ ਸੂਰ ਖਾ ਰਿਹਾ ਹੈ ਮੁਸਲਮਾਨ, ਇਹ ਤੇ ਗਊ ਖਾ ਰਿਹਾ ਹੈ ਹਿੰਦੂ। ਭਾਰਤ ਦੀ ਮਨੋਤ ਕਿ ਗਊ ਸਭ ਤੋਂ ਉੱਤਮ ਹੈ, ਇਹ ਮਨੁੱਖੀ ਮਾਂ ਦੀ ਤਰ੍ਹਾਂ ਸੋਚਦੀ ਹੈ। ਇਸਦਾ ਗਰਭਕਾਲ ਦਾ ਸਮਾਂ ਵੀ ਮਨੁੱਖੀ ਮਾਂ ਦੀ ਤਰ੍ਹਾਂ 10 ਮਹੀਨੇ ਦਾ ਹੈ। ਜਿਸ ਡਾਰਵਨ ਨੇ ਕਿਸੇ ਵਕਤ ਕਿਹਾ ਕਿ ਮਨੁੱਖ ਦੀ ਆਖਰੀ ਕੜੀ ਬੰਦਰ ਹੈ, ਬੰਦਰ ਤੋਂ ਵਿਕਾਸ ਕਰਕੇ ਮਨੁੱਖ ਇਸ ਸ਼ਕਲ ਵਿੱਚ ਆਇਆ ਹੈ। ਸਰੀਰ ਦੀ ਖੋਜ ਹੈ, ਵਿਗਿਆਨ ਦੀ ਖੋਜ, ਬਾਹਰ ਦੀ ਖੋਜ ਹੈ, ਪਰ ਭਾਰਤ ਦਾ ਰਿਸ਼ੀ ਮਨ ਦੀ ਖੋਜ ਵਿੱਚ ਸੰਲਗਨ ਹੈ। ਉਹਦੀ ਦਿਲਚਸਪੀ ਮਨ ਦੀ ਖੋਜ ਵਿੱਚ ਹੈ। ਉਹਨੇ ਦੇਖਿਆ ਮਨੁੱਖ ਦਾ ਮਨ ਤੇ ਗਊ ਦਾ ਮਨ ਬੜੇ ਨਿਕਟਵਰਤੀ ਨੇ। ਜੈਸੇ ਡਾਰਵਨ ਨੇ ਦੇਖਿਆ ਬੰਦਰ ਦਾ ਸਰੀਰ ਤੇ ਮਨੁੱਖ ਦਾ ਸਰੀਰ ਬੜਾ ਮੇਲ ਖਾਂਦਾ ਹੈ। ਭਾਰਤ ਦੇ ਰਿਸ਼ੀ ਨੇ ਦੇਖਿਆ ਗਊ ਦਾ ਮਨ ਤੇ ਮਨੁੱਖ ਦਾ ਮਨ ਬੜੇ ਨਿਕਟਵਰਤੀ ਨੇ। ਹੋ ਨਾ ਹੋਵੇ ਮਨੁੱਖ ਦੀ ਆਖਰੀ ਕੜੀ ਗਊ ਹੈ, ਗਊ ਮਰੀਏ ਤਾਂ ਫਿਰ ਮਨੁੱਖ ਬਣੀਏ। ਇਸ ਤਰ੍ਹਾਂ ਮਨੁੱਖੀ ਜ਼ਿੰਦਗੀ ਦੀ ਆਖਰੀ ਕੜੀ ਗਊ ਹੋ ਸਕਦੀ ਹੈ, ਬਕੋਲੇ ਡਾਰਵਨ ਬੰਦਰ ਹੋ ਸਕਦੀ ਹੈ। ਅਫਜ਼ਲ ਹੋ ਗਈ ਗਊ
महान हो गई गौ भारत दे चिंतन दे देशवासियों दे चिंतन दे क्योंकि मनुख दी तरह सोच दी है मनुख दी तरह ममता रख दी है मनुख दी तरह दुख सुख महसूस कर दी है इसनु मारना ऐसा है जैसे मनुख नु मारना और इसका मांस खाना ऐसे जैसे बंदे का मांस खाना त्रिगत जून है सूअर बिष्टा खांदा है गंदगी खांदा है तो इस्लाम दीवानी मोहम्मद साहब ने हराम करार देता नहीं खाना ये सूअर नहीं खाना कि दिन भर बिष्टा खांदा है गंदगी खांदा है और फिर इसकी गर्दन की हड्डी इतनी मजबूत इतनी सख्त ये हलाल नहीं हो सकता जबा नहीं हो सकता बहुत तड़पेगा बहुत तड़पेगा खाना हराम पर महाराज कह रहे ने खा रहा है वो सूअर अगर वो मुसलमान है खा रहा वो सूअर अगर वो बेगाना हक खा रहे है अगर भारत का वासी है हिंदू बौद्ध जैन सिख है पराया हक खा रहे है गौ खा रहे है धन गुरु नानक देव जी महाराज देवाक हक पराया नानका उस सुवर उस गाय गुरु पीर हमाता भरे जामुरदार न खाए पर जब लोभ कुत्ता भौंकदा है आशा ते तृष्णा दो कुतियां भौंकदियां ने इस भौंकण विच मनुख ऐसा निढाल आउंदा है बेहाल आउंदा है कूड़ छुरा मुठा मुर्दा भलके भौंके सदा बेहाल आसा तृष्णा भौंक दियां ने बेहाल कर देंदियां ने ये लोभ कुत्ता भौंकदा है निढाल करके रख देंदा है एक स्वान दोए स्वानी नाल भलके भौंके सदा बेहाल कूड़ छुरा मुठा मुरधार तानक रूप रहा करदार फिर ये बेहाल होया मनुख झूठ बोल के प्राय हक नू अपना साबित करने की कोशिश करता है मेरा है झूठ बोलता है जद उसका नहीं है इस जमीन मेरी है जबकि उसकी नहीं है ये घर मेरा है जबकि उसका नहीं है ये धन मेरा है ये संपदा मेरी है ये मलकियत मेरी है इस तरह दूजियां का खुंदा है दूजियां की चीज देते वस्तु देते अपनी मोर लांदा है बेहाल होया ते बेहाल कीता है लोभ ने बेहाल कीता है आसा ते तृष्णा ने इस वास्ते मेरे पातशाह कहते ने लोभी का कोई भरोसा नहीं क्योंकि लोभी पापी होंदा है लोभी तो हर वक्त खतरा है धन नू संपदा नू जमीन जायदाद नू और चूंकि व्यापक पद्धर ते लोभ प्रधान हो गया है हलकत लोभी हो गई है तो एक दूजे तो खतरे वध गए ने छीना झपटियां वध गई ने लोभ प्रधान धन गुरु नानक देव जी महाराज ने ते बड़ा सुंदर आसा दीवार दे भी फरमान किया है जैसे राजनैतिक दुनिया विच क्रांतियां आउंदियां ने राज पाठ ते बदल दिया नीतियां बदल दिया ने विधान बदल देने कई दफा करंसी बदलती है धन का प्रचलन बदलता है रूप रंग बदलता है बाहर का यह पलटा राज पलटे नाल होता है लेकिन मनुख ते अंतिशकरण की दुनिया है मन की दुनिया उस दे उते अगर अहंकार राज करे तो नीति विच व्यवहार विच
ظلم برپا ہو جاتا ہے. اہنکار دا مطلب میں ہاں تو نہیں ہے, اہم. اہنکاری کسی نو بھی برابری نہیں دے گا. اہنکاری ہر ایک نو پیراں دے تھلے رکھے گا. تو جو پیراں دے تھلے آن نو راضی نہیں, اس دی گردن کچلی جاوے گی, لتاڑی جائے گی, آخر پیراں دے تھلے لیاندی جائے گی. اور جد بہو گنتی وچ منکھتا اہنکاری ہو جائے, زوراور ہو جائے, تو کمزور دا سر شکتیشالی دے پیراں دے تھلے ہوندا ہے, اہنکاری دے پیراں دے تھلے ہوندا ہے. چاروں پاسے ظلم چھا جاندا ہے. ایسے دور کئی دفعہ لنگے نے جد سدا ہنکاریاں کول تے ہنکاری دا پیر غریباں مظلوماں کمزوراں دے سر تے اڑائیاں گئیاں گردنا, لتاڑیاں گئیاں گردنا. جد من دی سیجا دتے کام دا راج ہووے, واسنا دا راج ہووے, اور بہو گنتی وچ منکھتا اس طرح دی ہو جائے, تو دراچار عام ہو جاتا ہے, سرے عام ہو جاتا ہے. کسے ملک وچ اہنکار پردھان ہوے گا, ظلم ہی ظلم ہوئے گا. کسے ملک وچ واشنا ایکام پردھان ہوے گا, تو دراچار عام ہوے گا سڑکاں تے, اور سرے عام باغ بغیچیاں. کسے وقت بھارت وچ کام پردھان منکھتا ہو گئی سی, رہندے تے پنجے وشے منک دے کول ہر وقت نے, پر ایک ہر وقت پردھان ہوندا ہے, وہ کوئی بھی ہو سکتا ہے. ہنکار ہو سکتا ہے, لوبھ ہو سکتا ہے, کام ہو سکتا ہے. اور جد کام پردھان منکھتا ہو جاندی ہے تو بازاراں چ دراچار, اور دراچار دے بازار, پروار وچ دراچار, اتھے بھی کوئی شرم حیا نہیں رہ جائے گی. اور دھارمک مندراں وچ دراچار, جس دور وچ کام پردھان ہو گیا سی بھارت وچ, اسی دور وچ کونارک دے مندر بنے, کھجوراہے دے مندر بنے, اور اس طرح دے ہور مندر بنے. یہ سارے مندر رام دے مندر نہیں, کام دے مندر نے. واشنا دیاں نگن مورتیاں اور واشنا دے کرت روپ پتھراں دیاں گڑیاں ہوئیاں مورتیاں دیکھن لئی دیش ودیش تو دنیا پہنچ دیئے کونارک کھجوراہا. بہت وڈی بھیڑ. اے واشنا اس سمے پردرشت ہوئی سی, سرے عام ہوئی سی, نمائشی بن گئی سی بازار وچ. بازار تے کی دھرم مندراں وچ, مندر ہی کام دے بنے. اور واقعی جد واشنا ہی پردھان ہوے تو پھر ہر پاسے دراچار چھا جائے گا, وہ قابل قبول ہو جائے گا. کوئی گناہ نہیں, کوئی پاپ نہیں. اور ایسی ایسی کریڑا ہوندی رہی انہاں دھارمک مندراں وچ, جنوں الفاظاں وچ اج دے سمے بیان کرنا اوکھا ہے, جنوں سننا سنانا بھی کٹھن ہے. پر جے کدرے لوگ پردھان ہوے, بہ گنتی دے چوے, طاقت دے چوے, تو پاپ ویاپک ہو جاندا ہے, چھا جاندا ہے. پاپ چاروں پاسے بکولے گرو نانک اج دے دور وچ منکھی من دتے راج کر رہے ہے لوب. لب پاپ دوئے راجا میتا, کوڑ ہوا سکدار, کام نیب سد پچھئے بہ بہ کرے وچار. لب راجا ہے, لوب راجا ہے,
پاپ وزیر اعظم ہے، وزیر اعظم راجے دے نال ہے، پاپ تے لوب دے نال ہے، جہاں لوب تہاں پاپ ہے، جتھے لوب ہے اتھے پاپ ہے۔ لب پاپ دو راجا میں تھا، اے راجا تے وزیر نے، یہی منکھ دے من دے تے راج پہ کر دین، لوب پاپ لوب پاپ لوب پاپ۔ پھر مہاراج کہتے ہیں کوڑ ہوا سکھ داس، چودھری کون جھوٹ کوڑ، لوڑ بھی نہیں تو دیکھے منک جھوٹ بول رہے ہیں، کوڑ بول رہے ہیں، اور ویاپک پدر تے جھوٹ، جھوٹھی راجنیتی، جھوٹے پروارک بول، اور جھوٹ تے ہی کھڑے ہو گئے دھارمک بول۔ سچ دی کوئی پہچان نہیں، سنت کہلان دا شوق ہے، من کدی پربھو دچ لین نہیں ہویا، لیکن مالا دو دو گل دچ دو دو ہتھ دچ پردرشنی نمائش جھوٹ، دھرم دی دنیا دے جھوٹ، راجنیتی دے جھوٹ، پروارک دنیا دے جھوٹ، یہ چودھری ہے۔ کام نیب سد پوچھئے، جد کدی لوبھ نو لوڑ پی جائے، پاپ دبدا دچ پی جائے، کوڑ چودھری کدرے کمزور ہون لگ پے، تا کام نیب سد پوچھئے، اس نائب کام نو کامنا نو بلا لیا جاندا ہے، بہ بہ کرے وچار، لوب وچار کردا ہے پاپ نال کوڑ نال کام نال، اور کام ایسی وچار دے دیندا ہے لوب بھڑک اٹھتا ہے۔ جھوٹ مدد کردا ہے، پاپ انگ سنگ ہو جاندا ہے، اندھیریت گیان وہونی، بھائے بھرے مردار، اگیانتا دا اندھکار ہے، منکھ نو کچھ بھی نہیں پتا کون میرے تے راج کر رہے ہے، اور لوگ مردار کھان تے مجبور کر رہے ہیں۔ لوبھی دی طرز زندگی اس طرح ہے، گرو ارجن دیو جی مہاراج فرمان کردے نے، اکرن کروت اکھادن کھادن اساجن ساج سمجھیا، لوبھی او کچھ کردا ہے جو نہیں کرنا چاہیدا، او کھاندا ہے جو نہیں کھانا چاہیدا، اور لوبھی دا سارا ساز و سامان ملین ہے۔

ਇੱਕ ਓਅੰਕਾਰ ਸਤਨਾਮ ਕਰਤਾ ਪੁਰਖ ਨਿਰਭਉ ਨਿਰਵੈਰ ਅਕਾਲ ਮੂਰਤ ਅਜੂਨੀ ਸੈਭੰ ਗੁਰਪ੍ਰਸਾਦ ਕਲ ਕਲ ਵਾਲੀ ਕਾਮ ਮਦ ਮਨਵਾ ਪੀਵਣ ਹਾਰ ਕ੍ਰੋਧ ਕਟੋਰੀ ਮੋਹ ਭਰੀ ਪਿਲਾਵਾ ਅਹੰਕਾਰ ਮਜਲਸ ਕੂੜੇ ਲੱਭਦੀ ਪੀ ਪੀ ਹੋਏ ਖੁਆਰ ਇਸ ਯੁੱਗ ਦੇ ਮਾਲਕ ਕਲਯੁਗ ਦੇ ਅਵਤਾਰੀ ਪੁਰਸ਼ ਧੰਨ ਧੰਨ ਸਾਹਿਬ ਸ੍ਰੀ ਗੁਰੂ ਨਾਨਕ ਦੇਵ ਜੀ ਮਹਾਰਾਜ ਦਾ ਵਕਤ ਦੀ ਰੂਪ ਰੇਖਾ ਖਿੱਚਦਾ ਹੋਇਆ ਇਹ ਮਹਾਂਵਾਕ ਇਹ ਮਹਾਂਸੰਦੇਸ਼ ਇਹ ਮਹਾਨ ਉਪਦੇਸ਼ ਮਨੁੱਖ ਦੇ ਦਿਲ ਦਿਮਾਗ ਦੇ ਉੱਤੇ ਜਦ ਵੀ ਪ੍ਰਭਾਵ ਪੈਂਦਾ ਮਾਹੌਲ ਦਾ ਵਾਤਾਵਰਣ ਦਾ ਸਮੇਂ ਦਾ ਮੌਸਮ ਦਾ ਸਰੀਰ ਪ੍ਰਭਾਵਿਤ ਹੁੰਦਾ ਹੈ ਮੌਸਮ ਤੋਂ ਮਨ ਪ੍ਰਭਾਵਿਤ ਹੁੰਦਾ ਹੈ ਬੈਰੂਨੀ ਮਾਹੌਲ ਤੋਂ ਇੱਕ ਘਰ ਵਿੱਚ ਕੋਈ ਮਨੁੱਖ ਚਲਾਣਾ ਕਰ ਗਿਆ ਲਾਸ਼ ਪਈ ਹੈ ਚਾਰੋਂ ਪਾਸੇ ਰੁਦਨ ਹੋ ਰਿਹਾ ਹੈ ਪਰ ਕੋਈ ਖੁਸ਼ਖਰਮ ਮਨੁੱਖ ਖੁਸ਼ ਤਬੀਅਤ ਮਨੁੱਖ ਕਿਸੇ ਕਾਰਨਵਸ਼ ਅਗਰ ਉਸ ਘਰ ਵਿੱਚ ਪ੍ਰਵੇਸ਼ ਕਰੇ ਆਪਣੇ ਹਾਸੇ ਨੂੰ ਪ੍ਰਗਟ ਨਹੀਂ ਕਰ ਸਕੇਗਾ ਉਸ ਦੀਆਂ ਵੀ ਅੱਖਾਂ ਛਲਕ ਉੱਠਣਗੀਆਂ ਉਹ ਜੋ ਬਹੁਤੇ ਮਨੁੱਖ ਅੱਖਾਂ ਛਲਕਾ ਰਹੇ ਨੇ ਹੰਝੂ ਵਗ ਰਹੇ ਨੇ ਇਹਨਾਂ ਬਾਹਰ ਦੇ ਹੰਝੂਆਂ ਦਾ ਇਤਨਾ ਪ੍ਰਭਾਵ ਹੈ ਕਿੱਥੇ ਮਨੁੱਖ ਹੱਸ ਨਹੀਂ ਸਕੇਗਾ ਇੱਕ ਵਿਆਹ ਸ਼ਾਦੀ ਦਾ ਘਰਾਨਾ ਹੈ ਸਿਹਰੇ ਸਜਾਏ ਜਾ ਰਹੇ ਨੇ ਮੰਗਲ ਗੀਤ ਗਾਏ ਜਾ ਰਹੇ ਨੇ ਮੰਗਲ ਧੁਨੀਆਂ ਵੱਜ ਰਹੀਆਂ ਨੇ ਸੁੰਦਰ ਵਸਤਰਾਂ ਨਾਲ ਬਰਾਤੀ ਸਜੇ ਹੋਏ ਨੇ ਸੁੰਦਰ ਪਕਵਾਨ ਨਾਲ ਚਾਰੋਂ ਪਾਸੇ ਦਾ ਵਾਤਾਵਰਣ ਸੁਗੰਧਿਤ ਹੈ ਮਹਿਕ ਡੁੱਲ ਰਹੀ ਹੈ ਐਸੇ ਮਾਹੌਲ ਵਿੱਚ ਅਗਰ ਕੋਈ ਗਮਗੀਨ ਮਨੁੱਖ ਆਪਣੀ ਅੱਖਾਂ ਤੋਂ ਹੰਝੂ ਕੱਢਣਾ ਚਾਹੇ ਨਹੀਂ ਕੱਢ ਸਕੇਗਾ ਵਾਤਾਵਰਣ ਨੇ ਪ੍ਰੇਰਨਾ ਹੈ ਮਾਹੌਲ ਨੇ ਅਸਰ ਪਾਉਣਾ ਹੈ ਮੌਸਮ ਦਾ ਅਸਰ ਤਨ ਤੇ ਪੈਂਦਾ ਹੈ ਸੀਤ ਲਹਿਰ ਚੱਲ ਰਹੀ ਹੈ ਮਨ ਪ੍ਰਭਾਵਿਤ ਹੁੰਦਾ ਹੈ ਲੂ ਚੱਲ ਰਹੀ ਹੈ ਮਨ ਤਨ ਪ੍ਰਭਾਵਿਤ ਹੁੰਦਾ ਹੈ ਮੌਸਮੇ ਖਿਜ਼ਾਂ ਹੈ ਜਾਂ ਮੌਸਮੇ ਬਹਾਰ ਹੈ ਸਰੀਰ ਲਾਜ਼ਮੀ ਅੰਦੋਲਤ ਹੁੰਦਾ ਹੈ ਲਾਜ਼ਮੀ ਪ੍ਰਭਾਵਿਤ ਹੁੰਦਾ ਹੈ ਖੁਸ਼ੀ ਦਾ ਘਰਾਨਾ ਹੈ ਜਾਂ ਮੌਤ ਦਾ ਘਰ ਹੈ ਬਾਜ਼ਾਰ ਹੈ ਜਾਂ ਸ਼ਮਸ਼ਾਨ ਘਾਟ ਹੈ ਮਨੁੱਖ ਦਾ ਮਨ ਇਸ ਸਾਰੇ ਮਾਹੌਲ ਤੋਂ ਪ੍ਰਭਾਵਿਤ ਹੁੰਦਾ ਹੈ ਕੋਈ ਸੰਗਤ ਹੈ ਸਤਸੰਗਤ ਹੈ ਹੋ ਹੀ ਨਹੀਂ ਸਕਦਾ ਕਿ ਮਨ ਪ੍ਰਭਾਵਿਤ ਨਾ ਹੋਵੇ ਜੈਸੇ ਅਸਹਿ ਸਰਦੀ ਹੋਵੇ ਬਹੁਤ ਸੀਤ ਲਹਿਰ ਹੋਵੇ ਤਾਂ ਉਸ ਤੋਂ ਬਚਣ ਦਾ ਅਸੀਂ ਉਪਰਾਲਾ ਕਰਦੇ ਹਾਂ ਲੂ ਚੱਲ ਰਹੀ ਹੈ ਗਰਮੀ ਸੀਮਾ ਤੋਂ ਅਗਾਂਹ ਟੱਪ ਗਈ ਹੈ ਅਸੀਂ ਸਰੀਰ ਨੂੰ ਸੁਰੱਖਿਅਤ ਰੱਖਣ ਲਈ ਉਪਰਾਲੇ ਕਰਦੇ ਹਾਂ ਉੱਦਮ ਕਰਦੇ ਹਾਂ ਇਸ ਤਰ੍ਹਾਂ ਹੀ ਆਦਿ ਕਾਲ ਤੋਂ ਅਵਤਾਰੀ ਪੁਰਸ਼ ਕਹਿੰਦੇ ਰਹੇ ਨੇ ਜਿੱਥੇ ਮਨ ਤੇ ਬੁਰਾ ਪ੍ਰਭਾਵ ਪਵੇ ਜਿੱਥੇ ਮਨ ਢੈਂਦੀ ਕਲਾ ਚਲਾ ਜਾਵੇ ਉਸ ਮਾਹੌਲ ਦੇ ਪ੍ਰਭਾਵ ਤੋਂ ਬਚਣ ਦਾ ਉਪਰਾਲਾ ਕਰੋ ਤਾਂ ਕੁਸੰਗਤ ਤੋਂ ਬਚਣ ਦਾ ਉਪਰਾਲਾ ਹੈ ਸਤਸੰਗ ਅਪਵਿੱਤਰ ਮਾਹੌਲ ਤੋਂ ਬਚਣ ਦਾ ਇੱਕੋ ਇੱਕ ਵਸੀਲਾ ਹੈ ਪਵਿੱਤਰ ਵਾਤਾਵਰਣ
पवित्र माहौल। पर धन गुरु नानक देव जी महाराज कहते हैं ऐसा हो कि पवित्र थां कोई लभे ही ना, ते चारों पासे ही अपवित्रता हो। ऐसे दौर दे मनुख अपने मन नू किस तरह बचावे। इकबाल ने भी कह देता है, दरमियाने कारे दरिया तख्ता बदम करदा अमी, बाज नी गोयन के दामन तरमकुन होशियार बास। तू लकड़ दे तख्ते नाल मैनू रस्सियां नाल बन दिता और दरिया दे सुट दिता। उपरों कह रहे हैं डुबना भिजी ना गिला ना हो तो मैं किस तरह बचावा, अपने आप नू किस तरह बचावा। ये जो माहौल है, ये जो युग है, ये जो बाहर दी हालत है, इसनू साडे देश दे ऋषि मुनिया ने नाम दिता है कल युग। ते कल युग नू गुरु नानक कहिंदे ने कलाली। ते कलाली तो मुराद आउंदा है शराब बना के बेचण वाला, जो स्वयं बनांदा है बेचदा है कलाल। पुराना शब्द साडे देश दे शराब बना के बेचण वालिआं नूं कलाल कहिंदा है, कलाल। महाराज कहिंदे ने इह युग कलाल है, इह युग ही कलाल है, इह कलयुग ही कलाल है। अगर ये कलाल है तो फिर केड़ी शराब बनांदा है और केड़ी शराब बेचदा है। धन गुरु नानक देव जी महाराज ने जो शब्द उच्चारण किया है इसका सिरलेख इंज है, सलोक मर्दाना महला पहला। महले पहले तो मुराद है गुरु नानक देव जी महाराज का यह वाक है, पहले पातशाह का है। सलोक मरदाना पर ए शब्द मरदाने दे प्रति उच्चारण कीता है, जो गुरु नानक देव जी महाराज दा साथी सी। देखण नूं ते विचारिये सेवक सी, शिष्य सी, पर गुरु नानक भाई साहब करके बुलांदे सन, भाई मरदाना। भरा दा रिश्ता बड़ा गूढ़ा रिश्ता हुंदा है, और जो गुरु दा भरा है, गुरु नानक दा भरा है, भाईचारा बन गया गुरु नाल, इति बहुत वड्डी पदवी प्राप्त हो गई। तो सिख जगत देच भाई साहब एक धार्मिक पदवी है, गुरु नाल भाईचारा हो गया। हुण भाईचारा गुरु नानक नाल है, हुण भाईचारा गुरु गोबिंद सिंह जी दे नाल है, हुण भाईचारा गुरु अर्जन देव जी महाराज दे नाल है। इस भाईचारे नूं बड़े सन्मान नाल सिख जगत दे आदकाल तो देखिया जा रहा है, और अज भी असी चोटी दे धार्मिक मनुख नूं भाई साहब करके बुलांदे हां। मरदाने नूं सतगुर भाई साहब करके बुलांदे ने। जद भाईचारा है, इतनी नेड़ता है, तो नेड़ता दे कोई राज नहीं होंदे। कहिंदे ने मनुख उत्थे छुपा के रखना चाहुंदा है, चादर पर्दा पाना चाहुंदा है, जिथे कुछ ओपरापण है। छुपाना ही इस गल दा सबूत है, जो कुछ भी सामने है सब बेगाना है, सब ओपरा है। हर मनुख अपने अपने पर्दे चुकी फिरदा है, और हर मनुख बुरके देच है। किधरे किधरे ये अपना बुरका उतारदा है, जब देखदा है अपना है, ये अपना घर है, ये अपने ने, इन्हां नूं मेरी असलियत दा पता है और मेरे नंगेज दा भी पता है, की ढकना इत्थे की ढकना। लेकिन आम बेगानिया तो मनुख नूं पर्दा करना पैंदा। पर्दा इस गल दा सबूत है, बुरका इस गल दा सबूत है, कुछ सामने ओपरा है, बेगाना है। भैण भरा दे सामने बुरका नहीं करदी, मां पुत दे सामने बुरका नहीं करदी, अपना है, ये ते अपना है। अगर मनुख को छुपाने की कोशिश कर रहा है तो इसका छुपाना ही इस गल का सबूत है, सामने ओपरा है,
سامنے کوئی بیگانہ ہے، اپنے دے سامنے تے منک سب کچھ اگھاڑ کے رکھ دیندا ہے، خدا جی کردا ہے اپنا سینہ بھی چیر کے ادھے اگوں رکھ دے، لیکن بیگانے دے پرتی تے بڑا ساودھان ہوندا ہے کدھرے اس دیاں نظراں میرے سینے تک نہ پہنچن، یہ کدھرے میرے اندر جھات نہ مارے۔ تو جتھے بھائی چارہ بن جائے اتھے سب کچھ کھول کے رکھ دیتا جاندا ہے، اور جتھے پردہ پانا پے دو گلاں ہو سکدیاں نے، یا تے سامنے سارے بیگانے نے اوپرے نے، اور جس تے پردہ پایا جا رہا ہے کوئی چنگا بھی نہیں ہوئے گا۔ ہمیشہ زخماں تے پٹی بننے دی لوڑ پیندی ہے، ہمیشہ شریر دا داغی تھاں چھپانا پیندا ہے، ہمیشہ شریر دے اپنگ حصے نوں ہی ڈھکنا پیندا ہے، چھپانا پیندا ہے، دوسرے تو لکانا پیندا ہے۔ جو کچھ بھی لکانا چاہندے ہاں چھپانا چاہندے ہاں، اتنی گلتے سپشٹ ہے وہ ٹھیک نہیں ہوئے گا۔ گندگی نوں ڈھکن دی لوڑ ہے، بشٹا نوں ڈھکن دی لوڑ ہے، پھلاں دے اتے چادر پان دی کوئی لوڑ نہیں۔ نگنتا نردوشتا دا ثبوت ہے، نردوش ہے، نگن ہے، نگن ہے، نردوش ہے، گناہگار ہے، ڈھکیا ہوا ہے، اور ڈھکیا ہونا اس گل دا ثبوت ہے گناہگار ہے، گناہ نوں ڈھکنا پیندا ہے۔ ایک معصوم بچے دا جنم ہویا ہے، ننگا ہے، پر اس دی نگنتا دے ننگیج پنا نہیں ہے، اس دا ننگا شریر لوبھ دی پردرشنی نہیں کر رہا، اس دا ننگا شریر واشنا دی پردرشنی نہیں کر رہا، اس دا ننگا شریر کام دی پردرشنی نہیں کر رہا، جدکہ کئیاں دے ڈھکے ہوئے شریر بھی پردرشنی کر دینے۔ گندگی تے چدر پائی ہے، چدر دے چوں بھی بدبو باہر آ گئی ہے، چدر دے چوں بھی گند باہر آ گئی ہے۔ تو اے دور، اے سماں، اس نو گرو نانک دیو جی مہاراج کہندے نے کلال، اور اے شبد اچارن کر رہے نے مردانے دے پرتی، مردانے دے سامنے اس یگ دی نگنتا سدگر پیش کر رہے نے، حالانکہ یگ نے اپنے آپ نو ڈھکے ہے، بہت ڈھکے ہے، بڑا ڈھکے ہے۔ ایک زمانہ تے ایسا بھی سڑے دیش دے لنگے ہے کہ اسی دھارمک پرشاں دیاں مورتیاں بھی نگن بنائیاں، دھارمک مندراں دے بھی نگن مورتیاں بنائیاں، اور بڑے بڑے سادھواں دے ٹولے بھی چلے نانگے سادھو، ننگے سادھو۔ سادھو ہون دی پہچان ننگا ہے، ایدے کول ڈھکن واسطے کچھ بھی نہیں، ڈھکن واسطے کچھ نہیں، اس دا یہ مطلب نہیں کہ ایدے کول کپڑے نہیں نے، نہیں، ایسی کوئی گندگی اس دے کول نہیں جس نوں اے ڈھکے۔ پھل ننگے ہی ٹھیک رہندے نے، پر جیسے جیسے منک دے چھدر ودے گئے، زخم ودے گئے، پٹیاں بھی ودیاں گئیاں، اور جد سارا ہی شریر زخمی ہو گیا تو سارا شریر پٹیاں نال بھر گیا، کپڑے نہیں پہنے ہوئے، زخماں دے تے پٹیاں بنی ہوئیاں نے۔ حقیقت اے ہے، ہما تن داغ دار شدم، پمبا کجا کجا نے ہم۔ یہ صوفی سنت کہندا ہے روم روم زخمی ہے، کتھے کتھے میں پمبا رکھاں تے پٹی بننا، تے جی میں پٹیاں اتنیاں بنا روم روم دیتے تے پٹیاں تے میرا لباس بن جان گیا، پٹیاں میرا پہراوا بن جان گیا۔ گناہ نو ڈھکن لئی جو کپڑے پہنے، وہ کپڑے لباس بن گئے، وہ کپڑے فیشن بن گئے، وہ کپڑے سماج دا انگ بن گئے۔ ورنہ گرو نانک دیو جی مہاراج کہندے نے اے احساس پشواں چ نہیں پیدا ہویا، وسماد نانگے پھرے جنت۔ مہاراج کہندے نے میں تے وسماد ہو جانا، پشو ننگے ہی گھم رہے نے، انہاں دی نگنتا لوبھ دی پردرشنی نہیں کردی، انہاں دی نگنتا ہنکار دی پردرشنی نہیں کردی، انہاں دی نگنتا واشنا دی پردرشنی نہیں کردی۔ منکھتا دے آد کال دے
मनुख जद निर्दोष सी इतना ही निर्दोष जैसे कि पशु ते पक्षी ने कपड़िया दी लोड़ नहीं सी। दोष वद्दे गए कपड़े वद्दे गए सहजे सहजे समाज दा हिस्सा बन गए कपड़े। जो कपड़े पहन रहे है भले मानस है निर्दोष है हुन नंगा दोषी कहलाण लग पे। इस वास्ते दोषी मनुख नूं असीं कह देने आ बड़ा नंगा मनुख है इह ते बड़ा नंगा है। कमाल दी गल एक दौर ऐसा लंघिया इह ते बहुत गुनाहगार है सब कुछ ढक के रखे है ढकिया होया है। परिभाषा बदल गई इह ते बहुत नंगा है इह ते बहुत नंगा है। वक्त दा तकाजा समय दा प्रभाव। तो इह शब्द धन गुरु नानक देव जी महाराज ने मरदाने दे प्रति उच्चारण कीता है। कल कलवाली काम मद मनुवा पेवन हार। एक कल आम पर चलता है शराबो कबाब। कबाब नाल शराब जुड़ गई शराब नाल कबाब जुड़ गया। ऐसा क्यों? शराब और हलवा इंज नहीं कहंदे। शराब और मिठाई ऐसा नहीं कहंदे। शराब और रोटी ऐसा नहीं कहंदे। शराब और अंब ऐसा नहीं कहंदे। शराब और कबाब लगदा है कुछ जरूर चोली दामन दा साथ है। अगर साथ ना होंदा तो इस तरह भी कहा जा सकदे शराब और दुध शराब और दही शराब और घी ऐसा नहीं कहंदे। जबकि सारियां चीजां खाण वालियां शराब और कबाब। कबाब नो शराब चाहिदी है शराबी नो कबाब चाहिदा है। इना दोहां दा चोली दामन दा साथ है। और धन गुरु नानक देव जी महाराज ऐसे रैवरी पुरुष ने शराब दी गल कर रहे ने कबाब दी गल कर रहे ने। खाना है कबाब जरूर खा पर जिस तरह दा ढंग मैं तेनू बनाण दा दसदा कबाब ओ खा। शराब पीनी है जरूर पी पर जेड़ी मैं बनाने दा ढंग तैनू दसदा ओ पी। बन शराबी बन कबाबी। ऐसा शराबी ऐसा कबाबी कि परमात्मा भी तैनू सीने नाल लाण ते मजबूर हो जाए। किसे वक्त सतसंग नूं मैखाना कहा जांदा आज ते खेड़ी कुछ होर होगी सिलसिला कुछ होर हो गया। धन गुरु नानक देव जी महाराज कहंदे ने ए युग कलाल है। अगर ए कलाल है तो इसदे कुल शराब केड़ी है। कल कल वाली काम मद इसदे कुल काम दी शराब है। तुम कहियत हो जगत गुरु स्वामी हम कहियत कल युग के कामी। धन भगत रविदास जी महाराज हे प्रभु तू जगत दा स्वामी असी इस युग दे कामी तो तालमेल किस तरह बैठे। एक दौर ऐसा भी लंघे है हर पासे धर्म दी प्रदर्शनी सी धर्म दी नुमाइश सी। बाहरों भी डुल डुल के धर्म पैंदा सी गल दे च माल आए हत्थां च माल आए घर दे च मालां लटकियां हुईयां ने ग्रंथ पए ने तमाम धार्मिक साजो समान नाल घर सजे हुए ने। और घर दे च भी जाके ऐसा पता चलदा सी जैसे मंदिर है धर्मशाला है। दौर बदलिया घर दे च बार बन गई घर विच बोतलां आ गईयां घर विच वैश्याले बन गए। हैरानगी दी गल पहले घर मंदर सन घरम धर्मशाल सन हुण ते बहुते धर्मशाले भी किसे हद तक मैखाने ही ने। भ्रष्टाचार दे अड्डे ने दुराचार दे अड्डे ने
दौर बदले है, समय दा प्रभाव महाराज कहंदे ने कलाल है ए युग और ए बना रहा है काम दी शराब। ज्यादा चर्चा इसे दी है, ज्यादा यही देखिया जा रहा है टीवी ते अखबारां विच इश्तहारां विच तरह तरह के मैगजीन तरह तरह के गंदे नावल जिनसियात नाल भरिया हुई कहानियां हर पासों उजागर काम की प्रदर्शनी काम की नुमाइश। आखिर मनुख कोल जो कुछ होवेगा उसे दी प्रदर्शनी करेगा, आखिर मनुख कोल जो कुछ है वही बार प्रगट करेगा। काम ही काम जीवन की एक वक्ती लोड़ हो सकता है, काम जीवन नहीं हो सकता। लोड़ कतई जीवन नहीं आती। इसनो जिस आलमाना ढंग नाल धन गुरु अर्जन देव जी महाराज ने बयान किया है आप दे सामने रखा। पंकज फाते पंक महामद गुंथिया अंग संग उरझाए बिसरते सुंफिया। पंकज पंक कहंदे ने चिक्कड़ नो, पंकज पंक दे चो जमया चिक्कड़ दे चो पैदा होया पंकज। पंक ने जन्म दिता है, चिक्कड़ ने जन्म दिता है पंकज। तो चिक्कड़ किसनो जन्म देंदा है? चिक्कड़ एक चोटी दे फुल नू जन्म देंदा है जिसनू कमल कहंदे ने, जिसनू सौरभ कहंदे ने, जिसनू कंज कहंदे ने, जिनू पदम कहंदे ने, जिनू सारंग कहंदे ने, जिसनू बारिज कहंदे ने। धार्मिक ग्रंथां दे वालमन इसके 18 नाम ने और यह धर्म का प्रतीक है। अगर कोई धार्मिक मनुख है तो कह दिता जाता है तो कमल की तरह। भारत के मंदिरों के गुंबद कमल ने। बोध भिक्षु जब सवेरे सवेरे भिक्षा लई चलते ने हद विच कमल की पंखड़ी लेके ताकि एहसास रहे विचर रहे हैं बाजार विच गलियां विच कमल दी तरह रहना है। डुबना भी नहीं भिजना भी नहीं। महाराज कहने पंकज फाते पंक जो पंक तो जमया सी चिक्कड़ तो जमया सी महाराज कहने चिक्कड़ी ची फस के रह गया। पंकज फाते पंक पंकज पंक दे च फस के रह गया। कदी ऐसा होंदा है सरोवर दा पानी सुकन लग पैंदा है ते बाहर दे जल झरने जो इस विच आ रहे सन वो अवरुद्ध हो जांदे ने रुक जांदे ने। पानी नीवा होण लग पैंदा है और इतना नीवा कि चिक्कड़ दिखाई देण लग पैंदा है और वो कमल जो बहुत उपर उठाया होया सी चिक्कड़ दे नेड़े चला गया। पानी दे आसरे थे बहुत उच्चा उठिया सी, बहुत उच्चा उठिया सी, नीवा चला गया थल्ले चला गया। लेकिन अचानक जोर दी बारिश हो गई, चारों पासे दा जल झरना झरनिया दा रूप धारण कर सरोवर दी तरफ आया और सरोवर बड़ी तेजी नाल भरन लग पया। जितनी तेजी नाल पानी उच्चा हो रहा है इतनी तेजी नाल कमल उठ ना सकया। जितनी गति नाल पानी ऊपर उठ रहा है ये गति कमल अपनी बना ना सकया। होया कि पानी ऊपर चला गया कमल थल्ले चला गया। चिक्कड़ तो जमया फिर चिक्कड़ दे च फस गया। पंकज फाते पंक महामद गुंफिया अंग संग उरझाए बिसरते सुंफिया। ऐसा चिक्कड़ विच उलझे है अपनी सुगंध ही भुल गया, अपना स्वप्न ही भुल गया। चिक्कड़ तो जमया सी हुण अपने आप नूं चिक्कड़ ही समझ बैठा। जन्म काम तो है, अगर जीवन भी काम बन जाए तो चिक्कड़ तो जमया ये कमल चिक्कड़ विच लीन हो गया। चिक्कड़
چکڑ ہی بن کے رہ گیا، چکڑ کمل نہیں ہو سکیا۔ کام رام ہو جائے تو چکڑ کمل بن گیا، کام صرف کام ہی رہ جائے تو کمل چکڑ وچ پھس کے رہ گیا۔ یہ ادارن بڑا سندر دھن گرو ارجن دیو جی مہاراج نے دیتا ہے۔ کام تو جمیا اے جیو، کام دے چ ہی پھس کے رہ گیا۔ چاروں پاسے اج ناٹک، فلما، میگزین، اشتہاری دنیا، اخباری دنیا، ٹی وی دی دنیا، ریڈیو دی دنیا، سماجک دنیا، راجنیتک دنیا، حتیٰ کہ دھارمک دنیا بھی کام دی نمائش تو بنا اور کچھ رہ نہیں گئی۔ چاروں پاسے اس دی پردرشنی۔ کارن یہ جڑا یگ ہے یہ کلال ہے، ای دے کول شراب، یہی شراب ہے۔ منکھاں نوں کسے ہور سرور دا پتہ ہی نہیں، کسے ہور نشے دا پتہ ہی نہیں۔ دنیا دے سارے نشے بھی کام دے آلے دوالے منڈلا رہے نے، اور کام پربل نشہ جس دے منکھ بے سرت، منکھ بے ہوش۔ یہ گل وکھری ہے کہ اتنا کھل کے اس وشے تے اتنا بولیا نہیں گیا، لکھیا نہیں گیا، اور جد کسی نے کچھ لکھیا ہے تو اس گرنتھ نو دھرم گرنتھ نہیں آکھیا گیا، جد کوئی بولے ہے تو انہاں بولاں نو دھارمک بول نہیں آکھیا گیا۔ حد ہو گئی۔ جس تو جیون جمے ہے اس من دے بول اینو ایک پاسے رکھ دیئے، دھرم دا حصہ نہ مانیے تو پھر اے تے انجو جویں کہہ دیئے جنم ہی نہیں ہویا، یا جتھوں جنم ہویا اسی اس نو من دے ہی نہیں۔ جیون ادھوں سفل ہو جاندہ ہے کہ جمے کام دے چاں اے لین ہووے رام دے چ، یاترا سفل ہو جاندی ہے۔ چکڑ تو جمے ہے پر چکڑ تے پانی دوہاں تو اچا اٹھے۔ کام تو جمے ہے پر اے کام تے پدارتھاں دوہاں تو اچا اٹھے، پانی تو بھی اچا اٹھے۔ کئی دفعہ زور نال ودیا ہویا پانی بھی ڈپو کے رکھ دیندا ہے، اوپر نہیں اٹھن دیندا، اچانک دھنوان ہو گیا ہے، اچانک ستا مل گئی ہے، پربھتا مل گئی ہے، بڑی تیزی دے نال دھن سمپدا آئی ہے، نہیں سنبھال سکیا، غرق ہو گیا، ڈب گیا۔ آہستہ آہستہ جد سروور دے چ پانی پیندا ہے، آہستہ آہستہ پھل بھی اوپر اٹھدا رہندا ہے، پر ورلے کوئی پھل نے ایسے جو تیبر گتی دے چھ اپنے آپ نو تیبر گتی چھ اٹھا سکن۔ پانی دا ویک بڑا تیبر ہووے، بڑے تیبرتا دے نال پانی ودا جا رہا ہے، اچھا ہو رہا ہے، اور اسی تیبرتا دے نال او اپنے آپ نو اچھا کر سکے، کٹھن ہو جاندا ہے، اوکھا ہو جاندا ہے۔ کام ہی ایک شراب ہے جو ایک کلال اپنی دکان تے سجا کے بیٹھا ہے، ویچ رہا ہے، پی رہا ہے، پلا رہا ہے۔ کل کل والی کام مد منوا پیمن ہار،